0: سی جماعت 1320 ایم فریکوینسی ریڈیو پروگرام ٹی وی پروگرام رگلا پنجاب میں آپ کی ہوسٹ ہیں دوست سنجو سکھا. اور جیسے میں نے آپ سے کہا تھا کہ بہت ڈھیر ساری خبریں ہیں, بہت ڈھیر سارے آرٹیکلز ہیں, ان میں سے کچھ میں آپ کے لیے پیش کروں گی. رائٹ نو پیش کرنے جا رہی ہے, برکس پر بٹی ہے کانگریس. تو کیسے بٹی ہے؟ ایک بار میں نے پھر سے کہا تھا, چلو میں کسی ایک پارٹی کو اگر کوئی ریپرزینٹ کر رہی ہوں تو اگر مجھے ایسا لگتا ہے کہ کوئی آگے ایسا کام ہے جو کہ کنٹری کے لیے فائدے مند ہے, تو مجھے اس میں گورنمنٹ کے ساتھ ہونے میں کوئی اعتراض نہیں ہونا چاہیے, یا لوگوں کو اعتراض جو ٹھیک ہے, جو کنٹری کے لیے ٹھیک ہے وہ ٹھیک ہے, جو کنٹری کے لیے ٹھیک نہیں ہے وہ نہیں ہے. سو اس پر چدمبرم نے اٹھائے سوال تو تھرور نے گنائے ہیں فائدے. دونوں ہی کانگریس کو بلانگ کرتے ہیں. آئیے سنتے کیا کہتے ہیں. برکس دیشوں کا 18th شکھر سمیلن دہلی میں ہو رہا ہے اور روس کے راشٹرپتی ولادیمیر پوتن سمیت کئی دیشوں کے نیتا راجدھانی آ رہے ہیں. اس بیچ اس آیوجن کو لے کر کانگریس کے ورشٹھ نیتاؤں میں مت بھید ابھر کر سامنے آئے ہیں. پورو گرہ منتری پی چدمبرم نے برکس جیسی آیوجنوں سے بھارت کو ملنے والے ٹھوس فائدے پر سوال اٹھائے ہیں. وہیں تروونتپورم میں کانگریس سانسد ششی تھرور نے پرتکریا دیتے ہوئے بھارت کی کوٹنیتک کشمتا کی تعریف کی ہے. جیسے پی چدمبرم کے بیان کو لے کر بی جے پی نیتا سدھانشو تریویدی نے گروار کو تیکھی پرتکریا کی اور انہیں ناراض پھوپا بتایا. سدھانشو ترویدی نے کہا کانگریس کے دگج نیتا پی چدمبرم کا بیان ان کی دماغی کشمتا پر سوال اٹھاتا ہے. یہ بیان دیکھ کر انہوں نے خود کو ناراض پھوپا ثابت کر دیا ہے. انہوں نے کہا روس کے راشٹرپتی پوتن, چین کے راشٹرپتی شی جن پنگ اور ایران کے راشٹرپتی مسعود پیزیکشیان سمیت دنیا کے کئی نیتا آ رہے ہیں اور ایسا لگتا ہے کہ وہ یعنی کہ چدمبرم اپنی سمجھداری ان سارے راشٹر ادھیکشوں کے سے اوپر دکھنا چاہتے ہیں. دراصل بھارت برکس شنگھائی سہیوگ سنگٹھن ایس سی او جی 20 اور کوارڈ سمیت کئی بہو پکشیہ سموہوں کا حصہ ہے. پی چدمبرم نے بدھوار کو سماچار ایجنسی اے این آئی میں بات چیت میں کہا تھا کہ پچھلی دو یا پھر تین شکھر سمیلنوں میں انہیں ٹھوس نتیجہ نظر نہیں آیا. انہوں نے پوچھا ان سے دیش کو کیا ٹھوس فائدہ ملا ہے. ادھر کانگریس کے ایک انے ورشٹھ نیتا سلمان خورشید نے چدمبرم کے بیان کو سنتلت کرنے کی کوشش کرتے ہوئے برکس کو گلوبل نارتھ اور گلوبل ساؤتھ کے بیچ میں ایک برج بتایا. انہوں نے کہا کہ پوری دنیا برکس کی بھومیکا کو سمجھتی ہے اور امید کرتی کہ بھارت اس میں اہم رول نبھائے. انہوں نے اے این آئی سے کہا کہ ہم وپکش میں محسوس کرتے کہ یہ صرف سرکار نہیں بلکہ پورے بھارت کا پرتینیدھتو ہے جس میں وپکش بھی شامل ہے, اس لیے ہمارا پرتینیدھتو صحیح طریقے سے ہونا چاہیے. اگر انہوں نے ہم سے صلاح لی ہے تو یہ اور بھی بہتر ہوتا, لیکن یہ ان کی نیتی نہیں ہے. چدمبرم نے کیا کہا؟ جی ہاں, برکس سمیلن میں روس اور چین کے راشٹرپتیوں کے آگمن کو پوچھے گئے ایک سوال پر چدمبرم نے اے این آئی سے کہا, مجھے نہیں پتا کہ کتنے راشٹرپتی کتنے پردھان منتری آ رہے ہیں. مجھے نہیں لگتا کہ پچھلے دو یا تین برکس شکھر سمیلنوں سے کوئی ٹھوس فائدہ یا ٹھوس نتیجہ نکلا ہے. اصل میں ہم برکس ایس سی او کی جی 20 کوارڈ کا حصہ ہے. مجھے نہیں لگتا کہ پچھلے تین یا پھر چار سمٹ میں ہمیں کوئی فائدہ ہوا ہے. پہلے کے برکس سمیلنوں میں کچھ ٹھوس فائدے ہوتے تھے. مجھے نہیں پتا کہ پچھلے دو یا تین برکس شکھر سمیلنوں میں کیا فائدہ ملا جسے ہم یاد رکھے جائیں. مجھے نہیں یاد پڑتا. چدمبرم کے اس بیان کی بی جے پی کے نیتاؤں نے پرزور مذمت کی ہے. بی جے پی کے راشٹریہ پروکتا پردیپ بھنڈاری نے کہا, جب بھی دیش میں کوئی بہتر ہوتا ہے ناراض پھوپا کانگریس کو دقت ہوتی ہے. پردیپ بھنڈاری نے چدمبرم کے سوال پر جو ہے جواب دیتے ہوئے دعویٰ کیا ہے, برکس دیشوں کا بھارت کا نریات بڑھ کر قریب 85 ارب ڈالر ہو گیا ہے, جبکہ وستارت برکس سموہ میں دنیا کی قریب آدھی آبادی شامل ہے اور یہ ویشوک جی ڈی پی کا قریب 40% حصہ ہے. برکس 2026 کی ویب سائٹ کے انوسار برکس دیشوں کی جن سنکھیا دنیا کی آبادی کا لگ بھگ 49.5% ہے اور اس کی ویشوک ویاپار میں 26% حصے داری ہے. ششی تھرور نے کیا کہا؟ آئیے جانتے ہیں اس کے بارے میں. تھرور نے برکس کو گلوبل ساؤتھ کے لیے ایک اہم منچ بتایا ہے. تھرور نے کہا, ہم گلوبل ساؤتھ کے لیے ایک اہم پنچ مہیا کرا رہے ہیں. گلوبل ساؤتھ میں 100 سے زیادہ دیش ہیں, لیکن یہاں گلوبل ساؤتھ کے 11 پرمکھ دیش ہیں. وہ وچاروں کی وویدھتا کے ساتھ ساتھ ان دیشوں کا پرتینیدھتو کرتے ہیں جن کی ہم اس موقع پر مول روپ سے ادھیکشتا کر رہے ہیں. برکس کے یہ 11 دیش دنیا کی آبادی کے بہمت اور ویشوک جی ڈی پی کے 41% کا پرتینیدھتو کرتے ہیں. انہوں نے کئی دیشوں کے راشٹردھکشوں, سرکار پرمکھوں اور پریویکشک دیشوں کے راشٹرپتیوں اور پردھان منتریوں کے آنے کی پرتیشٹھا کی بات بتائی ہے. ششی تھرور نے کہا, یہ ہماری ایک طرح کی کوٹنیتک طور پر لوگوں کو ایک ساتھ لانے کی کشمتا دکھاتا ہے جس کا ویشوک منچ پر اپنے آپ میں مہتو ہے. उन्होंने कहा अब इसका मतलब ये नहीं है कि इसके सिर्फ फायदे ही हैं, इसके सामने चुनौतियां भी हैं, खासतौर पर ये कि विचारों में समानता ढूंढना मुश्किल है। उदाहरण के लिए वैश्विक मुद्दे पर किसी साझा घोषणा को लेकर सहमति बनाना। उन्होंने कहा कि ब्रिक्स के विदेश मंत्री ईरान युद्ध और रूस यूक्रेन संघर्ष का साझा बयान कर एकमत नहीं हो सकते थे। थर्ड ने कहा कि अगर ऐसा दोबारा होता है तो कुछ लोग इसे झटके के तौर पर देखेंगे। ब्रिक्स से फायदा बताया एक्सपर्ट्स ने कि क्या फायदा है, क्या बताया उन्होंने, आइए जानते हैं। भारत के जाने माने सामरिक मामलों के विशेषज्ञ ब्रह्म चिलानी ने ब्रिक्स ग्रुपिंग को पश्चिम देशों के दबदबे की चुनौती देने वाला बताया। उन्होंने एक्सपर्ट लिखा, ब्रिक्स महज एक प्रतीकात्मक समूह नहीं है, न ही ये दुनिया को सिर्फ यह संदेश देने तक सीमित है कि पश्चिमी देशों का दबदबा अब खत्म होने वाला है। इस समूह ने संस्थागत ढांचा तैयार करने की दिशा में ठोस प्रगति की है। ब्रिक्स का न्यू डेवलपमेंट बैंक NDP और कंटिंजेंट रिजर्व अरेंजमेंट बुनियादी ढांचे के लिए वित्त और नकदी उपलब्ध कराने का एक वैकल्पिक स्रोत देते हैं। ये संस्थाएं पश्चिमी देशों की पारंपरिक राजनीतिक शर्तों के बिना काम करती हैं। चिलानी ने ब्रिक्स की उपलब्धि को बताते हुए लिखा, ब्रिक्स ने एक ऐसी सोच को सामान्य बना दिया है जो कभी असंभव लगती थी। उभरती इकोनॉमीज आपस में सहयोग कर सकती हैं, अपने संस्थान बना सकती हैं और अंतर्राष्ट्रीय व्यवस्था को व्यवस्थित करने के तरीके को बदल सकती हैं। ये कोई छोटी उपलब्धि नहीं है। उनके अनुसार ब्रिक्स पश्चिम केंद्रित अंतर्राष्ट्रीय व्यवस्था से एक वास्तविक बहुध्रुवीय व्यवस्था की ओर बदलाव में एक अहम भूमिका निभाता है। शनिवार से शुरू होने वाले 18वें ब्रिक्स शिखर सम्मेलन की मेजबानी कर रहा नई दिल्ली ब्रिक्स को सुधारों के साथ बहुपक्षवाद के लिए एक ऐसे मंच के रूप में आकार देना चाहता है जिसका रुख साफ और पर पश्चिमी विरोधी न हो। ये भारत की एक रणनीतिक सोच के अनुरूप है जिसमें गुटों की राजनीति से दूरी रखते हुए कई देशों के साथ एक साथ रिश्ते बनाए रखने पर जोर दिया जाता है। दैट इज इंडिया। सो ये था एक आर्टिकल आप सबके लिए देखने के लिए कि किस तरह से ब्रिक्स पर जो है कांग्रेस अपने आप में बटी दिख रही है। रेडियो प्रोग्राम टीवी प्रोग्राम रंगला पंजाब में आपकी होस्ट हैं दोस्त संजू सिक्का और बहुत ही जल्द हम आपके साथ काव्य होमेकर की मीता ओझा जी के साथ बातचीत करेंगे एक छोटी सी रिकॉर्डेड कमर्शियल ब्रेक के बाद। स्टे ट्यून्ड, यू आर वॉचिंग एंड लिसनिंग टू रेडियो एंड टीवी प्रोग्राम रंगला पंजाब सीजीएमआर 1320 AM फ्रीक्वेंसी।
1: रोज दे खाने तो हो गया बोर,
2: ट्राई करना चाहते हो कुछ होर?
3: ताजे स्वादले चाइनीज खाने ले आज ही पहुँचो एशिया गार्डन चाइनीज रेस्टोरेंट 2648 इस्लिंगटन एवेन्यू इटोबीको। फोन नंबर 4167498333 यानी 416-749-8383। जे वधिया स्वादला चाइनीज है खाना ता एशिया गार्डन चाइनीज रेस्टोरेंट ही आना।
4: एशिया गार्डन चाइनीज रेस्टोरेंट।
5: HK Movers, home, offices, apartments and delivery, big or small, we move it all.
6: HK Movers,
5: local and long distance, we also ship cart, Kailor transport and moving services.
6: For service with a smile, give us a call.
5: Call Mr. Harminder 416-524-6704.
6: 416-524-6704 pe.
5: Visit 140 Advance Boulevard, Unit Number 10, Brampton.
7: Long distance moving specialist,
5: HK Movers.
8: HK Movers.
9: इलेक्ट्रॉनिक्स दी मार्केट दे विच मशहूर नाम टॉप चॉइस इलेक्ट्रॉनिक्स। इत्थे तुसी हर कंपनी दे हर साइज दा टेलीविजन, फ्रिज, स्टोव, डिशवाशर, लॉन्ड्री ली वाशर एंड ड्रायर दे नाल अगर तुसी अपने घर दे विच होम थिएटर सिस्टम सेटअप करना है या फिर घर दी किचन दे विच आलीशान अप्लायंसेस लगवाना चाहुंदे हो, डिलीवरी ऑन टाइम लैण लई चेती रखो। टॉप चॉइस इलेक्ट्रॉनिक्स 16 इंटरमल ड्राइव एट एयरपोर्ट रोड इन ब्रैम्पटन। नंबर 905-799-0045 5799-0045 Top Choice Electronics।